क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: टाइम चेक। अहिले 6 बजेको छ। टाइम चेक को साथमा सोफा हब चितवन भरतपुर 4 लंकु।
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
2: उच्च गुणस्तरको काठ, फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
1: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचर का लागि हामीलाई सम्झनुहोस्।
1: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
2: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457 28 156, 98513 15504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 28 गते आइतबार, सन् 2026 सेप्टेम्बर 13 तारिक, भदौ शुक्ल पक्षको द्वितीय तिथि, आज तीजको दर खाने दिन।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छी रसुवागढी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
0: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
1: काङ्ग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
0: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
1: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
4: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
8: साझा पृथ्वी, साझा दायित्व।
6: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौँ।
7: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
6: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
7: धरपझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।

0: जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा सड़क बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका तीन शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका तीनवटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगण तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढे कृष्णवीर खण्ड अबको तीन दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेशी खण्डमा हिउँदमा मात्र गाड़ी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोडिएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढ़ी नाका जोडिने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढ़ीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकामसहित त्रिशुली पारिका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सड़क सम्पर्क दुई हप्तासम्म अवरूद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 को गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकोशी बाढीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 को ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा शुरूआती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। कोविड 19 महामारीमा ज्यान गुमाउनेको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाइ छ। 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: काँग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधे माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउबा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउबाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच काँग्रेसका पूर्व सभापति देउबा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष असोज 15 महाधिवेशनमा होमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 भित्र गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मंगिरको 21-23 गतेसम्म काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णवीरको सड़क खोलिँदै गल्छी रसुवागढी सड़कको ट्र्याकमा पनि धमाधम काम, दशैं अघि रसुवागढी नाका जोडिने, 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग।
3: गाठका कुरा।
2: तपाईंको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रुपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाईँ पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ, यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्युब च्यानल उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
4: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौं। पहिलो, राज्य र केन्द्रीय बैंक, सरकार र राष्ट्र बैंकले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानून, केन्द्रीय बैंक प्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानून। नोटमा गभर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानूनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात् तपाईँले देखाउने नोटमा एउटा कागज मात्र होइन, पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईँलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला? दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानूनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजो आज संसारका व्यापारी, बैंक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अङ्कमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौं पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईँसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रुपियाँ, पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैंकमा पुग्दा खाताको अङ्क भयो, आज मोबाइलको स्क्रिनमा देखिने अङ्क भएको छ। रूप फेरियो तर आधार उइरह्यो विश्वास। गाँठका कुराको अर्को श्रृङ्खलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौँला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृङ्खलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका परिकार, खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
5: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा डिस होम, डिस होम खुशीको कनेक्शन।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौं नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झण्डै दुई तिहाई खाड़ी देश गएका थिए। 88,000 भन्दा बढी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 दशकको शुरूतिर वार्षिक 1 खर्ब रूपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रूपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढेर 23,26,00,000,000 रूपियाँ पुगेको थियो, जुन चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको 21,24,34,00,000,000 रूपियाँको कुल बजेट भन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23,00,000,000 रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
3: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले पूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिङपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी, इरानी राष्ट्र राष्ट्रपति मसूद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
4: अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रुपियाँ रहेको छ।

0: वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
1: सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। नेपालका 25 म्यानपावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही अघि बढ़ाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढाएको हो।
0: सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली ईपीजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले सञ्चालनमा राखेको ईपीजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मरमत समारोह अघि बढ़ाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढ़ाउन बाटो खोलिएको छ। ठेक्का फेरि हार्ड कपीमा शीर्षकको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड रूपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पू महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ।
0: तिजकी
1: चेली माइतीको आशा
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभिरको सड़क खोलिँदै गल्छे रसुवागढी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
0: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
1: कांग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
0: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
1: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
0: र अन्त्यमा आजको कार्टुन, आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्ती उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नभुल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 056-595-1474, मोबाइल 98।

0: 9855 5934।
1: सोफा हब चितवन,
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
1: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
2: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
1: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचर का लागि हामीलाई सम्झनुहोस्।
1: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
2: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटी देखि 2 किलोमिटर पश्चिम। मोबाइल 9847728156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
3: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
4: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
5: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: वातानुकूलित हल र डिलक्स रूम,
5: हात्ती ढुङ्गा तथा जीप सफारी,
4: स्विमिङ पुल,
5: थारू सांस्कृतिक नृत्य,
4: अर्गानिक खाना र नास्ता,
5: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
4: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
3: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656 564 56, मोबाइल 9804249321।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा

0: Synergy FM 91.6 megahertz.
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर
2: हराभरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
1: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 नवलपुर सम्पर्क 0875905557 98550771
3: जय माता मौला काली
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
2: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौलाकाली
4: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौलाकाली
2: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इला रिसोर्ट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
5: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
6: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
5: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
6: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ
5: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
6: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943353555
5: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
7: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
8: त्यसो भए हेलिकप्टर क्यान्सल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
9: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
10: थप जानकारीको लागि एनपिआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 0564938 17 0564938211 0564938401 र 0564938514 मोबाइल नम्बर 9844206
11: सोफा हब चितवन
12: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
11: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
12: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
11: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
12: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
11: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
12: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
11: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
12: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9513155504
11: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530
14: 91.6 मेगाहर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज

0: जसले सम्बन्ध गाँस ज्ञान मसला ज्ञान मसला।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया युके युएसए न्यूजील्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास छ।

0: Media.
1: Extreme energy drink.
2: ओहो ल ल ल ल क्यामेराम्यान खसेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
3: पर्ख दीपक
2: किन
3: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
2: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
4: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
5: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817 056-493-211 056-493-401 र 056-493-514 मोबाइल नम्बर 98-44-20-96-31
6: सोफा हब चितवन
7: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
6: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
7: हामी सोफाहरू यस कारण दिन सक्छौँ सुपथ मूल्यमा
6: आफ्नै कारखाना र सोरुम एकै ठाउँमा
7: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
6: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
7: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
6: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
7: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 98-457-28-156 98-513-15-504
6: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
8: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
9: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
8: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रुबिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
9: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि रहेको छ
8: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
9: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 054-94-393-453-555
8: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
10: हेरी माल विदेशबाट आएपछि पहिलो चोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो खुब रमाइलो भयो यार फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट
11: ल तँलाई के थाहा त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ थियो नि पहिलाको काठमाडौँ टेलर्स अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ मेरो बिहेमा पनि त्यही सिलाएको अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि
10: हो र त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन
12: हजुर हामी कहाँ सुटका कपडा सर्टका कपडा जाडोको लागि उलन सर्टको कपडा कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुको साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ
13: सम्पर्क काठमाडौँ टेलर्स नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर शहीद चोक मिलन रोड नारायणगढ मोबाइल नम्बर 98-450-77-535 प्रोप्राइटर रत्नलाल गोतामे
14: अहिले 7 बजेको छ
15: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन साथै
16: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
16: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
16: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
16: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
16: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
16: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: 96.6 MHz जनजनमा मनमनमा
1: नमस्कार, म कृष्ण प्रसाद पौडेलको आजको शुभ साहित शुभ मुहूर्तका साथ राशिफलमा यहाँलाई स्वागत छ। शुभ मङ्गलाचरण। ओ मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनो हरि। आजको दिन यहाँहरू सबैको शुभ होस्, मङ्गलमय होस्। आज मिति 2083 साल भदौ महिना 28 गते आइतबार, तदनुसार सेप्टेम्बर 13 तारिक सन् 2026 नेपाल सम्बत 1146 यहाँ लाग्थ सूर्य दक्षिणायन वर्षा ऋतु रौद्र नाम संवत्सर भाद्र शुक्ल पक्षको आज द्वितीय तिथि हस्ता नक्षत्र शुभ योग तैतिल करण आनन्दादि योगमा आज मानस योग परेको छ। सूर्योदय समय बिहान 5:48 रहेको छ भने सूर्यास्त 6:09 हुनेछ। आज जन्मिएका र अब जन्मिने बालबालिकाहरू सबैको आजको दिन कन्या राशि हुनेछ। चन्द्रमाको वास दक्षिण दिशामा, चन्द्रमाको स्वरूप कालो। आज कुनै पनि महत्वपूर्ण काम गर्दा कालो रातो क्रिम गुलाबी रङको वस्त्र लगाएर काम गर्नु शुभ मानिन्छ। आज चन्द्रमाको वास आज दक्षिण दिशामा, चन्द्रमाको स्वरूप कालो। यात्राको लागि पूर्व र दक्षिण दिशा शुभ मानिन्छ आजको दिन। आज कुनै पनि महत्वपूर्ण काम गर्दा पान खाएर काम गर्नु राम्रो हुन्छ। आजको दिन सूर्य भगवानलाई आराधना गर्ने हो, घृणी सूर्याय नमः। यसरी सूर्य भगवानको दिव्य वन्दना आराधना गर्नु अति शुभ मानिन्छ आज। आज यात्राको लागि चारै दिशा यात्रा शुभ रहेको छ। आज तिजको दर खाने दिन, तिजको अघिल्लो दिन, भोलि तिज पर्व रहेको छ र भोलि गणेश चतुर्थी व्रत पनि भोलि रहन गएको छ। आज दर खाने दिन हो, आजको लागि बडो दिव्य दिन आज। र आजको लागि कुनै नयाँ काम गर्ने तयारी गर्दै हुनुहुन्छ, देश विदेश जान लाग्नु भएको छ भने बिहान 8:53 10:26 लाभ बेला रहनेछ। अर्को समय 1:32 3:05 शुभ बेला रहनेछ। प्रस्तुत छ आजको लागि जीवनभर सम्झी राखे राम्रो ज्ञानको कुरा। आइतबारका दिनमा ब्रह्मचर्यत्व धारण गर्नाले सदैव हरेक काममा सफलता मिल्दछ। प्रस्तुत छ आजको लागि मेष राशि बार राशिको राशिफल। मेष राशि, मेष राशि हुने तपाईँहरू सबैको दिन आजका लागि भने राम्रो दिन देखिएको छ। महत्वपूर्ण काम बन्ने छन्, भाग्यले साथ दिने, सोचे आँटेका सबै काम पुरा हुँदै जाने देखिन्छ। वृष राशि, वृष राशि हुने तपाईँको दिन आजको लागि मध्यम रूपमा ग्रहहरू देखिएका छन्। आजको दिन कतै कतै कसैलाई माया प्रेममा धोका, कसैलाई घरमा अलि समस्या, कुनै काम राम्रो कुनै नराम्रो यस्तै यस्तै देखिएको छ। मिथुन राशि, मिथुन राशिको लागि आज चतुर्थी कलह। राम्रै गरे पनि नराम्रो सुनिने, नराम्रो लाग्ने, समय राम्रो छैन, सावधानीपूर्वक काम गर्नुहोला। कर्कट राशि, कर्कट राशिको दिन आज अत्यन्त महत्त्वपूर्ण दिन। तृतीय धन सम्पत्ति, आज धन सम्पत्ति मान सम्मान मिल्ने अत्यन्त राम्रो शुभ दिन देखिएको छ। सिंह राशि, सिंह राशि हुने तपाईँहरू सबैको दिन यहाँको लागि आज दैनिक ग्रह गोचर राम्रा छन्, जस कारणले मिठो खाने, रमाइलो गर्ने, सोचेका काम पुरा हुने दिव्य दिन देखिएको छ। कन्या राशि, कन्या राशिको दिन त आजको लागि अत्यन्त राम्रो दिन हो। आज धन कमाउने, मान सम्मान मिल्ने, अरूको मन जित्न सक्ने खालको र गरेका काममा राम्रो नतिजा आउने शुभ दिन रहेको छ। तुला राशि, तुला राशिको लागि भने आजको दिन ढलपल ढलपल, मन चञ्चल हुने, चिडचिड हुने, काममा ढिला सुस्त हुने भने यस्तो त्यति राम्रो होइन, र पनि प्रयास निरन्तर राख्नु राम्रो हुनेछ। वृश्चिक राशि, तपाईँको दिन भने साह्रै राम्रो दिन छ। एकादशे सर्वलाभम, रोकिएका काम बन्ने, नयाँ काम सफल हुने, भाग्यले साथ दिने राम्रो दिन तपाईँको देखिएको छ। धनुराशि, धनुराशिको दिन यहाँको लागि आजका ग्रह गोचर राम्रा देखिएका छन्। दशमी मन सेवसितम, मनले चिताएका कामहरू पुरा हुँदै हुँदै हुँदै जानेछन्, भाग्योदय पूर्ण दिन यहाँको देखिएको छ। मकर राशि, मकर राशि हुने तपाईँको दिन आजका लागि दैनिक ग्रह गोचर निहाले हेर्दा आजको दिन तपाईँको लागि सामान्य देखिएको छ। कतै लाभ हुने, कतै हानि हुने, कतै सुख कतै दुःख, यस्तै यस्तै रूपमा समय व्यतीत हुनेछ। कुम्भ राशि, कुम्भ राशि हुने तपाईँहरू सबैको दिन आजको लागि दैनिक ग्रह गोचरलाई निहालेर अप्ठ्यारा अप्ठ्यारा ग्रहहरू देखिएका छन्। आफूले राम्रै गर्न खोजे पनि काममा विलम्ब अडचन बाधा पर्न सक्ने हुनाले सावधानीपूर्वक काम गर्नु राम्रो हुनेछ। मीन राशि हुने तपाईँको दिन भने अति उत्तम दिन देखिएको छ। चारैतिरबाट राम्रा राम्रा कामहरू बन्ने, सोचे आँटेका काम पुरा हुने शुभ दिन यहाँको देखिएको छ। अवस्थ यहाँहरू सबैको दिन शुभ होस्। आज पर्न गएको यो दर खाने दिनको मङ्गलमय शुभकामना यहाँहरू सबैमा हो। मङ्गलम भगवान् मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनु।

0: सोफा हब चितवन,
1: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
0: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
1: उच्च गुणस्तरको काठ, फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
0: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
0: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
1: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457 28 156, 98513 15504।
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: சம்பந்த காச ஜான் மசாலா ஜான் மசாலா.
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर.
2: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष.
1: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर.
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय.
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा.
2: लग्जरी, प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर. सम्पर्क 078-590-557, 98-550-77-169.
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ, पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्.
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ.
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन. फोन 056-595-1074, मोबाइल 98-550-50934.
6: जय माता मौला काली.
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका.
2: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले.
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर.
2: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली.
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली.
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर.

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: विश्वका 16 देशमा सञ्चालन 55 बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
2: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: एसीसी छ त विश्वास।
3: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु। फोन 98457 28156।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556-595-1974, मोबाइल 98550-50934।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509।
5: हेरिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
6: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
5: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
7: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ़। मोबाइल नम्बर 98450775535, प्रोप्राइटर रत्नलाल गोतामे।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: अहिले 8 बजेको छ।
3: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन, साथै
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
5: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
5: हो र, कहाँबाट नि?
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
5: के सिकाउँछ त त्यहाँ?
6: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
5: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
6: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
5: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
6: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
5: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 9855033338, 9705533338 र 9705533349। सिप सिकौ, सफल बनाऊ।

0: 96. राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो, ViaNet र Via TV को साथले पाइयो। हजुर, अब पावर अप योर परफॉर्मेंस विद द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन। 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पावर होस मात्र रु 999 मा र 175 प्लस च्यानल सहित को फीचर फुल Via TV मात्र रु 150 मा। इंटरनेट ओन्ली र टीवी सहित को अन्य पैक पनि उपलब्ध छ। अल्ट्रा 5, अल्ट्रा परफॉर्मेंस, अल्ट्रा वैल्यू।
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
2: हराभरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
1: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771.
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951174, मोबाइल 98550509034।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौं सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि

0: 98513 15504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला ज्ञान मसला।
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
3: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: वातानुकूलित हल र डिलक्स रूम,
3: हात्ती ढुङ्गा तथा जीप सफारी,
2: स्विमिङ पुल,
3: थारू सांस्कृतिक नृत्य,
2: अर्गानिक खाना र नास्ता,
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
2: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
1: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656 564 56, मोबाइल 98024 9931।
4: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
5: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
4: Certified counselors,
5: IELTS, PT and Duolingo preparation,
4: no service charge, साथै उत्कृष्ट visa success rate भएको
5: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
4: फोन 0565900019।
5: ACC छ त विश्वास छ।

0: 91 10.6 मेगाहर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया युके युएसए न्यूजील्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: एसीसी छ त विश्वास।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगर।
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556595174, मोबाइल 9855505934।
6: सोफा हब चितवन,
7: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
6: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौ वर्ष।
7: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
6: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
7: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
6: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
7: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
6: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
7: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 9847528156, 9853155504।
6: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
8: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
9: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट।
8: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
9: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ।
8: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
9: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट। फोन 0554943334955।
8: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट।
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761005530।

0: सहरमा बच्चा हाम्रो सिनर्जी।
1: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु, फोन 98457128156।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, फर्टिलिटी होप लाइन 01-597-06-11।
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
2: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
1: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
2: अर्गानिक खेतीबाट प्राप्त ताजा सागसब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 078-590-557, 98-550-77-169।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
4: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आज आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 भएन।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो, 10 सीताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
8: शिव बाबा म बेसरी खुसी, म त अहिले
7: अब त म त बचेँ भनेको छ नि। म
9: रामराजीपुर कल्याणपुर भन्छ नि, तितरमाडी मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भुइँ गएको कि यहाँ झस्का हानि यहाँबाट झस्का हानि र नि पटाउनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलासम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्नी बेसरी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
10: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0656951474 मोबाइल 98550509 34
11: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
11: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

Technology FM 91.6 चितवनको आवाज 91.10 सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, फर्टिलिटी होप लाइन 01-597-0611।
1: सोफा हब चितवन,
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
1: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
2: हामी सोफाहरू यस कारण दिन सक्छौं सुपथ मूल्यमा,
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
2: उच्च गुणस्तरको काठ, फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
1: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
1: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
2: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98-457-28-156, 98-513-15-504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा। सोफा हब चितवन, सोफा हब चितवन।

0: सम्बन्धक आशा ज्ञान मसाला ज्ञान मसाला।
1: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो, ViaNet र Via TV को साथले पाइयो। हजुर, अब पावर अप योर परफॉर्मेंस विद द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन। 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पावर होस मात्र रु 999 मा र 175 प्लस चैनल सहित को फीचर फुल Via TV मात्र रु 150 मा। इंटरनेट ओन्ली र टीवी सहित को अन्य पैक पनि उपलब्ध छ। अल्ट्रा 5, अल्ट्रा परफॉर्मेंस, अल्ट्रा वैल्यू।
2: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
3: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
2: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको
3: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
2: फोन 0565900019।
3: ACC छ त विश्वास।
4: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
5: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
4: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनारसम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
5: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
4: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
5: लग्जरी, प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12, नवलपुर। सम्पर्क 0785955 98550 77169।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
8: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0565951174, मोबाइल 98550 50934।

0: सोफा हब चितवन,
1: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
0: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
1: उच्च गुणस्तरको काठ, फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
0: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
0: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
1: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर।
2: काका, के भो एकदमै असजिलो गरी हिँड्नु भएको छ त?
3: के भन्नु बाबु, ढाड दुखेर मर्नै लागेको छु।
2: अनि उपचार गर्नु भएन त?
3: अस्पताल क्लिनिक कोही बाँकी राखेको छैन, सबै ठाउँमा उपचार गराइसके। विषय हुनु त कता हो कता, 20 को 19 भएको छैन। म त हैरानै भइसके बाबु यो ढाडको समस्याले।
2: हैट काका पनि, तपाईँ आजै नारायणगढको पोखरा बस पार्कमा रहेको हिमालय आयुर्वेद क्लिनिकमा गइहाल्नुहोस् त। त्यहाँ त वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा ढाड कम्मरको दुखाइ, घुँडाको दुखाइ, हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, साइटिका, प्यारालाइसिस, हात खुट्टा पोल्ने, झमझमाउने जस्ता समस्याहरूको आयुर्वेदको विशिष्ट चिकित्सा पञ्चकर्म, अग्निकर्म एवं मर्म चिकित्सा विधिबाट सफल उपचार गरिन्छ नि।
3: ए हो र बाबु, एकचोटि मलाई क्लिनिकको ठेगाना फेरि राम्ररी बताइदेऊ त, म आजै जान्छु।
2: नारायणगढमा पोखरा बस पार्कको मेन रोडमै हिमालय आयुर्वेद क्लिनिक छ नि काका, बरु सम्पर्क नम्बर पनि टिपी राख्नुहोस् न।
3: भन्नुहोस् त बाबु।
2: 98419181131 र 98181883141।

0: Complete Radio Station 91.6.
1: ओहो ल ल ल ल क्यामेराम्यान खसेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
2: पर्ख दीपक
1: किन
2: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै

0: आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ, तर प्र्याक्टिकल एक्सपीरियन्स पनि पाइन्छ त?
0: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
0: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी, भरतपुर। फोन 98550033338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनौ, सफल बनौ।
2: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
3: लोकमान प्लाजा, लोकमान प्लाजा।
2: बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
3: लोकमान प्लाजा,
2: लोकमान प्लाजा, लोकमान प्लाजा, मिलन रोड, नारायणगढ। फोन नम्बर 0656520212।
4: टाइम चेक,
5: अहिले 10 बजेको छ।
4: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
0: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
1: हो र, कहाँबाट नि?
0: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
0: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ, तर प्र्याक्टिकल एक्सपीरियन्स पनि पाइन्छ त?
0: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
0: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुर। फोन 98550033338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनौ, सफल बनौ।

0: 96.6 MHz चितवनको आवाज
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन

नमस्कार, सिनर्जी एफएम 91.5 मेगाहर्ज इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.net र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको हालचालमा तपाईँलाई स्वागत छ। म रोहन सुनार। शुरूमा प्रमुख खबरका शीर्षकहरू। यस वर्षको 30 पर्व आजदेखि शुरू। आज दर खाने दिन मनाइँदै आज कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै पार्टीको 15 महाधिवेशनको बारेमा छलफल हुने। मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावरमा छानबिन गरिने, साथै आबद्ध संस्था तथा प्रणालीबाट बाहिर निस्केको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध हुन निर्देशन। क्षतिग्रस्त सड़क पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गरायो। इराकबाट आएको ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गर्यो। आक्रमण

0: केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति र पहिलो संस्करणको एनपिएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
2: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भरपर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
2: Your trusted comfort partner for every season. Viera Air Condition.
0: अब हालसाल विस्तारमा। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइने गरिन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका खेर, ढकनी, गुदपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आटिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसालेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ। भोटेपछि बाढीले भोगाएका 1386 जनाको सफेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बेलुका सार्वजनिक गरेको विवरण अनुसार बाढीबाट मृत्यु भएका मध्ये 1386 जनाको सफेला परेको जनाएको छ। फेला परेका सबमध्ये 102 शनाखत भइसकेको छ। मृतक मध्य चितवनमा 364 जना, नवलपरासी पूर्वमा 229, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको सफेला परेको छ। जसमध्ये 510 जनाको आंशिक मानव अङ्ग मात्र रहेको छ। प्राधिकरणका अनुसार 5130 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुने 587 विदेशी नागरिक रहेका छन्। उनीहरूको खोजी कार्यमा नेपाली सेना र प्रहरीले जारी राखेको छ। हालसम्म 13728 उद्धार गरिएको छ। हालसम्म 1482 पटक हेलिकप्टर उडान गरिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज अपराह बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको 15 महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ। सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगारी व्यवसायी संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढाएको छ। मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागेको आशंकामा वैदेशिक रोजगार विभागले FWCMS प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 इजाजत पत्र प्राप्त संस्थालाई प्रणालीसँगको आबद्ध तत्ता निरन्तरता नदिन निर्देशन दिएको हो। साथै आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ। ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका 250 संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोका गरिएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मेड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौडामा भएको कार्यालयमा नेपाललाई हस्तान्तरण गरिएको हो। 70-70 मिटर लम्बाइका 3 एकतर्फी मोडुलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो शनिबार नेपाललाई हस्तान्तरण गरेका हुन्। नेपाल चीन उत्तरी कोरला नाकास्थित लमानथाङ 4 नेछुङमा रहेको मुस्थाङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढीका कारण रसुवा गढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी हाते बढेको छ। भन्सार प्रमुख विद्रोह चुडालका अनुसार रसुवा गढी केरुङ नाका र तातो पानीका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोना नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गरेका छन्। हालचालमा अन्तर्राष्ट्रिय प्रसङ्ग। ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढेपछि साउदीले महत्वपूर्ण तेल पूर्वाधार अन्तर्गतको इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीहरूका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइन मा इराकबाट आएको ड्रोनले आक्रमण गरेको विश्लेषण आएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गरेका छन्। हालसालमा एउटा खेल प्रसङ्ग। नेपालमा पहिलो पटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। यसो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-25, 25-20 र 25-18 सेटमा जित निकालेको छ। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। जाँदा जाँदै यसमा प्रमुख प्रसङ्ग पुनः एकपटक। यस वर्षको तीज पर्व आजदेखि सुरु। आज तरखाने दिन मनाइँदै आज काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने। पार्टीको 15 महाधिवेशनका बारेमा छलफल हुने। मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावरमा छानबिन गरिने। साथै आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध हुन नहुन निर्देशन। क्षतिग्रस्त सड़क पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गरायो। इराकबाट आएका ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गर्यो। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति। र पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो। मोबाइल एप्लिकेसन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 10 हालचालबाट बिदा हुन्छौ। नमस्कार।
2: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
2: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025967997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
2: Your trusted comfort partner for every season. Vera Air Conditioning.

0: 91.6 MHz तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
3: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: वातानुकूलित हल र डिलक्स रुम,
3: हात्ती, डुङ्गा तथा जीप सफारी,
2: स्विमिङ पुल,
3: थारू

क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 98457 28156, 98513 15504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98550 50934।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 98457 28156, 98513 15504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चित

0: मोनिकाजी, ए मोनिकाजी, सुन्नुहोस् त।
1: हजुर सर।
0: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ, राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो, कुनै कम्प्लेन नहोस्।
1: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर, तपाईँ ढुक्क हुनुहोस्।
2: हाम्रा विशेषताहरू, सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना, लग्जरियस बेडरूम, स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल, किड्स स्विमिङ पुल, नारायणी बीच क्याम्प, सिटर बाथरूम, VIP मिटिङ रूम, फेमिली ग्यादरिङ रूम, टेरेस रेस्टुरेन्ट, मिटिङ हल, कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस्। अशोका रिसोर्ट, भरतपुर 29, दासडुङ्गा, चितवन। सम्पर्क नम्बर 97 88 819 98 132 52 214।
3: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसै पार्क भिलेज।
4: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसै पार्कमा।
5: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: वातानुकूलित हल र डिलक्स रूम,
5: हात्ती ढुङ्गा तथा जीप सफारी,
4: स्विमिङ पुल,
5: थारू सांस्कृतिक नृत्य,
4: अर्गानिक खाना र नास्ता,
5: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
4: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
3: सम्पर्क सिसे पार्क भिलेज, रत्नगर 9, चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 056-562-456, मोबाइल 98-024-9931।

0: 91.6 MHz तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9855135504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 9855505934।
5: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
6: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट।
5: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
6: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ।
5: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
6: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943334955।
5: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट।
7: अहिले 11 बजेको छ।
8: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेश बेकरी इन टाउन, साथै
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
11: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
10: हो र, कहाँबाट नि?
11: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
10: के सिकाउँछ त त्यहाँ?
11: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
10: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
11: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
10: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
11: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
10: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर, फोन 9855533338, 9705533338 र 9705533349। सिप सिकौ, सफल बनाऊ।

0: Energy FM 91.6 चितवनको आवाज।
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो न।
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0656951474, मोबाइल 98550505934।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्नीचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847-28156 98513-15504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि

0: तपाईँको प्रतीक्षामा सोफा हब चितवन, सोफा हब चितवन।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल। एईसीसी ग्लोबल
1: सर्टिफाइड काउन्सलर्स,
2: IELTS, PT एन्ड ड्युलिङ्गो प्रिपरेशन,
1: नो सर्भिस चार्ज, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: एसीसी छ त विश्वास। पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलबार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर, हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू,
1: टिकटको पैसा लाग्ने छैन,
2: औषधिमा 15% छुट,
1: आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
2: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
1: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
2: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
1: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181130, 98181143141।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लाग्थ्यो, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509।
7: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
8: अस्ट्रेलिया, UK, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल।
7: Certified counselors,
8: IELTS, PT and Duolingo preparation.
7: No service charge, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
8: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
7: फोन 0565900019।
8: ACC छ त विश्वास।
9: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
10: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
9: हो र, कहाँबाट नि?
10: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
9: के सिकाउँछ त त्यहाँ?
10: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
9: असाध्यै राम्रो रहेछ, तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
10: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
9: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
10: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
9: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।
11: Synergy FM 91.6 MHz.

0: Energy FM 91.6 चितवनको आवाज
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 98457 28156 98513 15504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन
3: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर
4: हरा भरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
3: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनारसम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर
4: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
3: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
4: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 नवलपुर सम्पर्क 078-590-557 98550-77169
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरौँ
6: पहिला मलाई विश्वास लाग्दैन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 056-595-1474 मोबाइल 98550-50934
8: अहिले 12 बजेको छ
9: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अफ फ्रेश बेकरी इन टाउन साथै
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
8: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
11: हो र कहाँबाट नि
8: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
11: के सिकाउँछ त त्यहाँ
8: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
11: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपीरियन्स पनि पाइन्छ त
8: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
11: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
8: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
11: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 98550-33338 97055-33338 र 97055-33349 सिप सिकौँ सफल बनाऊ
12: सफल बनाऊ

0: बाँचे जस्तो छ। ल होस् पनि छैन, ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
1: पर्ख दीपक,
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
3: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 98-44-20-96-31।
0: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
1: पर्ख दीपक,
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
3: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 98-44-20-96-31।

0: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट मा
1: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
0: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
1: सरकारी अस्पतालको शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
0: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
1: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943334955
0: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
3: अस्ट्रेलिया युके युएसए न्यूजील्याण्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल
1: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथे उत्कृष्ट वीजा success rate भएको.
3: Santa Komal Building सही चोक नारायण गढ.
1: Phone 056-59-0019.
3: ACC छ त विश्वास छ.

0: Nico et Léponie. Extreme Energy Drink.
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
2: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: सोफा हब चितवन,
7: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
6: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
7: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
6: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
7: उच्च गुणस्तरको काठ, फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
6: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
7: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
6: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
7: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98-457-28-156, 98-513-15-504।
6: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।

0: सोफा हब चितवन,
1: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
0: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
1: हामी सोफाहरू यस कारण दिन सक्छौँ सुपथ मूल्यमा,
0: आफ्नै कारखाना र सोरुम एकै ठाउँमा।
1: उच्च गुणस्तरको काठ, फोम र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
0: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
0: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
1: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457 28 156, 98513 15504।
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
4: अस्ट्रेलिया, UK, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
3: Certified counselors,
4: IELTS, PT and Duolingo preparation.
3: No service charge, साथै उत्कृष्ट visa success rate भएको।
4: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
3: फोन 0565900019।
4: ACC छ त विश्वास।
5: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
6: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
5: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
6: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
5: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
6: लग्जरी, प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12, नवलपुर। सम्पर्क 0785905557, 98550 77169।

0: सोफा हब चितवन
1: गुणस्तरीय फर्नीचर सुपथ मूल्य में पाइने चितवन को विश्वासिलो ठाउँ सोफा हब चितवन
0: खरीद एक पटक वारंटी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
1: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
0: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
0: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
1: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
2: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
3: लोकमान प्लाजा
2: बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
3: लोकमान प्लाजा
2: लोकमान प्लाजा मिलन रोड नारायणगढ फोन नम्बर 0656520212
4: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
5: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
4: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बीम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
5: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
4: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
5: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943334955
4: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
6: मोनिकाजी ए मोनिकाजी सुन्नुहोस् त
7: हजुर सर
6: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो कुनै कम्प्लेन नहोस्
7: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर तपाईँ ढुक्क हुनुहोस्
8: हाम्रा विशेषताहरू सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना लग्जरियस बेडरुम स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल किड्स स्विमिङ पुल नारायणी बिच क्याम्प सिटर बाथरुम भिआइपी मिटिङ रुम फेमिली ग्यादरिङ रुम टेरेस रेस्टुरेन्ट मिटिङ हल कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस् अशोका रिसोर्ट भरतपुर 29 दासडुङ्गा चितवन सम्पर्क नम्बर 97 4 88 819 98 132 52 214
9: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
10: पहिला मलाई विश्वास लाग्थेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ
11: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0556951474 मोबाइल 9855509934
12: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
2: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
12: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नौलपुर

0: अहिले एक बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550 33338, 97055 33338 र 97055 33349। सिप सिकौ, सफल बनाऊ।

0: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट मा
1: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
0: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बीम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
1: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
0: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
1: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554934353
0: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0565951474, मोबाइल 9855505934।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: हे रिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो। खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो भने जन्तीमा पनि दुला। हे रिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो। खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो भने जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने। कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट?
1: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
0: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
2: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 9845577535। प्रोप्राइटर रत्नलाल गोतामे। विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
3: अस्ट्रेलिया, UK, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
2: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
3: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
2: फोन 0565900019।
3: ACC छ त विश्वास छ।

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
2: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550504।
4: सोफा हब चितवन,
5: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
4: खरीद 1 पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
5: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
4: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा,
5: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
4: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
5: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
4: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
5: सम्पर्क, भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 98457128156, 98513154504।
4: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन,
6: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
7: लोकमान प्लाजा, लोकमान प्लाजा,
6: बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
7: लोकमान प्लाजा,
6: लोकमान प्लाजा, मिलन रोड नारायणगढ, फोन नम्बर 056520212।

0: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
1: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
2: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: वातानुकूलित हल र डिलक्स रूम,
2: हात्ती ढुङ्गा तथा जीप सफारी,
1: स्विमिङ पुल,
2: थारू सांस्कृतिक नृत्य,
1: अर्गानिक खाना र नास्ता,
2: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
1: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
0: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656-564-56, मोबाइल 98-024-9931।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98-550-33-338, 97-055-33-338 र 97-055-33-39। सिप सिकौ, सफल बनाऊ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन, साथै
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
4: हो र, कहाँबाट नि?
5: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
4: के सिकाउँछ त त्यहाँ?
5: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
4: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
5: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
4: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
5: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
4: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौं वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते दुई दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
1: टिकटको पैसा लाग्ने छैन,
0: औषधिमा 15% छुट,
1: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
0: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
1: पायल्स र फिस्टुलाको छार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
0: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
1: शिविर हुने स्थान: हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़, चितवन। सम्पर्क नम्बर 9849181130, 9811883141।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
2: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98550-50934।
5: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
6: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
5: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनारसम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
6: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
5: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
6: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550-77169।

0: क्यामरा म्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, ल ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
1: पर्ख दीपक,
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
3: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 98-44-20-96-31।
4: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
5: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
6: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
5: वातानुकूलित हल र डिलक्स रुम,
6: हात्ती ढुङ्गा तथा जीप सफारी,
5: स्विमिङ पुल,
6: थारू सांस्कृतिक नृत्य,
5: अर्गानिक खाना र नास्ता,
6: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
5: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
4: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोरी जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 056-562-456, मोबाइल 98-024-9931।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया युके युएसए न्यूजील्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
2: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ.
1: फोन 056-590019.
2: ACC छ त विश्वास.
3: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो अब सोफा कुर्सी टेबल दराज पलङ डाइनिङ टेबल किचन क्याबिनेट टिभी क्याबिनेट अफिस डेस्क रिसेप्सन टेबल पुस्तकालय ऱ्याक स्टडी टेबल पसल काउन्टर होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन् हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई सोफा हब चितवन भरतपुर 4 लङ्खु फोन 98457-28156
4: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर
5: हरा भरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
4: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनारसम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर
5: अर्ग्यानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
4: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
5: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 नवलपुर सम्पर्क 078-590-557 98-550-77-169
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दैछु त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरौँ
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भनी सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
8: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 056-595-174 मोबाइल 98-550-50-934
9: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली
9: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
10: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
1: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट
3: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
1: सरकारी अस्पतालको शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
3: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
1: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554934353555
3: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट

0: टाइम चेक, टाइम चेक। अहिले 3 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक। टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौँ, सफल बनाऊ।

0: हटाएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो। खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
1: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
0: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
2: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98 4 50 77 5 35, प्रोप्राइटर रत्नलाल गोतामे।

0: सोफा हब चितवन,
1: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
0: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
1: उच्च गुणस्तरको काठ, फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
0: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
0: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
1: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457 28 156, 98513 15504।
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाचे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550 33 338, 97055 33 338 र 97055 33 39। सिप सिकौँ, सफल बनाऊ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बस्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98550-50934।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज
1: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मज्जा सिसई पार्कमा
2: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
1: वातानुकूलित हल र डिलक्स रुम
2: हात्ती ढुङ्गा तथा जीप सफारी
1: स्विमिङ पुल
2: थारू सांस्कृतिक नृत्य
1: अर्गानिक खाना र नास्ता
2: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
1: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
0: सम्पर्क सिसई पार्क भिलेज रत्नगर नौ चितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 0656564656 मोबाइल 9894439321
3: जय माता मौला काली
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
5: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
4: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
5: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0656595174 मोबाइल 9855509034

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।

0: टाइम चेक, अहिले 4 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
1: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
2: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: वातानुकूलित हल र डिलक्स रूम,
2: हात्ती ढुङ्गा तथा जीप सफारी,
1: स्विमिङ पुल,
2: थारू सांस्कृतिक नृत्य,
1: अर्गानिक खाना र नास्ता,
2: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
1: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
0: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656-564-56, मोबाइल 98024-9931।
3: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
4: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
3: Certified counselors,
4: IELTS, PT and Duolingo preparation.
3: No service charge, साथे उत्कृष्ट वीजा सक्सेस रेट भएको।
4: सन्त कोमल बिल्डिंग सही चोक नारायणगढ।
3: फोन 056-590019।
4: एसीसी छ त विश्वास। पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथ रोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
3: टिकटको पैसा लाग्ने छैन,
4: औषधिमा 15% छुट,
3: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
4: रगत, दिशा, पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
3: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
4: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
3: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ चितवन। सम्पर्क नम्बर 98419-18113, 98181-83141।

0: Nico et les Pony, Extreme Energy Drink.
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
1: हो र कहाँबाट नि
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
1: के सिकाउँछ त त्यहाँ
2: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
1: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
2: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
1: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
2: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
1: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 98550333338 97055333338 र 97055333339 सिप सिकौ सफल बनाऊ सफल बनाऊ
3: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर
4: हरा भरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
3: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर
4: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
3: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
4: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 नवलपुर सम्पर्क 078-590-557 98550-77169
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550-50934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जिउ पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो तर पनि रोग 20 को 19 भएन
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमा नि फर्केँ

0: बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
1: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा डर सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
2: सि बाबु म बेसरी खुसी, म त अहिले
1: अब त म त बचेँ भनेको छ नि। म
2: सुमै सुधारे रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी र नि पटाउने गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यत्तिकै हिँड्न सक्नु भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855509034।
5: सोफा हब चितवन,
6: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
5: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
6: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
5: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा,
6: उच्च गुणस्तरको काठ फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
5: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
6: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
5: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
6: सम्पर्क, भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
5: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन
7: 91.6 MHz मा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी FM चितवनको आवाज।

0: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
1: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
0: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
1: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
0: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
1: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0875905557 98550771 69।
2: जय माता मौला काली।
0: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
1: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
0: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
1: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
0: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
1: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर। एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
3: लोकमान प्लाजा, लोकमान
1: प्लाजा। बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
3: लोकमान प्लाजा, लोकमान
1: प्लाजा। लोकमान प्लाजा मिलन रोड नारायणगढ, फोन नम्बर 0556520212।
4: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसै पार्क भिलेज।
5: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसै पार्कमा।
6: विवाह, व्रतबन्ध, सभा सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
5: वातानुकूलित हल र डिलक्स रुम,
6: हात्ती ढुङ्गा तथा जीप सफारी,
5: स्विमिङ पुल,
6: थारू सांस्कृतिक नृत्य,
5: अर्गानिक खाना र नास्ता,
6: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
5: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
4: सम्पर्क सिसै पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564656, मोबाइल 98024239321।

0: Koyle Ponyo. Extreme energy drink.
1: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने, तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय ऱ्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु, फोन 98457 28156।

0: अहिले 5 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: शरीर खुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरौँ।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, होइन गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
5: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
6: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट।
5: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
6: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि रहेको छ।
5: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
6: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554-94-333-493-555।
5: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट।
7: ओहो, ल क्यामराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, ल तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
8: पर्ख दीपक,
7: किन
8: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
7: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयु सेवा उपलब्ध गराइन्छ।
10: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 0564-93-817, 0564-93-211, 0564-93-401 र 0564-93-514, मोबाइल नम्बर 9844-20-96-31।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
2: अस्ट्रेलिया, UK, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास छ।

0: California. Extreme energy drink.
1: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय ऱ्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु, फोन 98457 28156।

0: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
1: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
2: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: वातानुकूलित हल र डिलक्स रूम,
2: हात्ती ढुङ्गा तथा जीप सफारी,
1: स्विमिङ पुल,
2: थारू सांस्कृतिक नृत्य,
1: अर्गानिक खाना र नास्ता,
2: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
1: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
0: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोरी जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564456, मोबाइल 9804249321।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 9855033338, 9705533338 र 9705533349। सिप सिकौँ, सफल बनाऊ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमै 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरौँ।
3: पहिला मलाई विश्वास लाग्छ, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरौँ।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934।
5: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
6: टिकटको पैसा लाग्ने छैन,
5: औषधिमा 15% छुट,
6: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
5: रगत, दिसा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
6: पाइल्स र फिस्टुलाको क्षार सूत्रविधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
5: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
6: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419-18-111, 98181-83-141।
7: 24 hours with you.

0: शरीर खुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएछ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरौँ।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934।
3: पाइल्स, फिस्कुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिकेसिस, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
4: टिकटको पैसा लाग्ने छैन,
3: औषधिमा 15% छुट,
4: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
3: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
4: पाइल्स र फिस्टुलाको छार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
3: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
4: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419-18-1120, 98181-83-141।
5: टाइम चेक,
6: अहिले 6 बजेको छ।
5: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेश बेकरी इन टाउन, साथै
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
8: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
9: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
8: हो र, कहाँबाट नि?
9: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
8: के सिकाउँछ त त्यहाँ?
9: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
8: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
9: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
8: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
9: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
8: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550-33338, 97055-33338 र 97055-33349। सिप सिकौँ, सफल बनाऊ।

0: नेपाल दर्पणमा अब बाँकी खबर। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट पुस्ता पश्चिमको न्यू बुटवल सब स्टेसनदेखि नेपाल भारत सीमासम्म जोड्ने 700 केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्रै निर्माण पुरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एनसिए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात् झन्डै 1,99,00,000 रुपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बिचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पुरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अगाडि बढाइनेछ। एमसिसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेसन र सडक सुधारका अन्य कामहरू पनि भइरहेका छन्।
1: नेनपार छनौट सम्बन्धी नेनपार कम्पनी छनौट सम्बन्धी विवाद बढेपछि र नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी अन्यलमा परेको छ। मलेसियाले नेपालबाट श्रमिक लैजानका लागि 25 प्रमुख म्यानपावर कम्पनी र तिनका सहायक कम्पनी छनौट गरेपछि नेपाल मलेसिया श्रमिक सम्बन्धमा नयाँ विवाद देखिएको हो। सरकारले ती कम्पनी मार्फत आएका मागपत्रको पूर्व स्वीकृति रोकेको छ। साथै विजय रिमालले मलेसियामा कामदार पठाउने म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद र यसका लागि भइरहेको कूटनीतिक प्रयासबारे युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्यसँग कुराकानी गर्नुभएको
2: छ। नेपाली कम्पनीहरूको मात्रै नाम लेख्नु भएको भन्ने जानकारी प्राप्त छ। मुख्य समस्या चाहिँ हाम्रो त्यो नै भयो, किनभने हामीले प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गरेको र हाम्रोमा दर्ता हुने सम्पूर्ण कम्पनीहरूको हैसियत समान अवस्था हुँदाखेरि सीमित कम्पनीहरू अर्थात् सीमित कम्पनीहरू चाहिँ कस्तो मापदण्ड र कस्तो मूल्याङ्कन पद्धतिबाट
3: झन्डै 1100 इजाजत प्राप्त म्यान पावर कम्पनी भएकोभन्दा 35 मात्रै पाएको भनिन्छ त्यो होइन। यसलाई व्यवसायहरूले चाहिँ सिन्डिकेटको आरोप लगाउनु भएको छ। यसमा चाहिँ नेपाली व्यवसायहरू संलग्न भएको अथवा मलेसियाबाटै केही त्यस्तो समस्या आएको के भइरहेछ अनुसन्धान छानबिन सरकारले के गरिरहेको छ?
2: मलेसियाको प्रतिनिधिको रूपमा यहाँ कार्यवाहक उहाँसँग देशभक्तिबाट हामीले सम्वाद सुरु गऱ्यौँ। हाम्रो पुरानै प्रणाली बनाइदिनु है व्यवस्थापन गरिदिन भनेर त्यसपछि मन्त्रालयले निर्णय गरेर विभागमा सम्बन्धित कम्पनीहरू त्यसपछि एउटा लिस्टिङ भएका भन्नुहुन्छ कि त्यो जुन पद्धतिबाट तपाईँहरू जानुभयो निरन्तर बनाएको थियो तपाईँहरूको कसरी लिस्टिङ भयो त्यो हामीलाई जानकारी दिउँ ताकि हाम्रो सम्पूर्ण कम्पनीहरू सक्नुहोस् भन्ने तर्फबाट हामीले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। त्यो सपोर्टिभ एजेन्सी भनेर पनि नाम आइराखेको अवस्था छ। र मन्त्रालयले निर्णय गरेर विभागमा कार्यवाहीको प्रक्रिया अगाडि बढेको छ। मन्त्रालयको डिसिजन चाहिँ स्थापनाकालदेखि अहिलेसम्मको आर्थिक तथा वैदेशिक रोजगार सम्बन्धित संस्थाको गतिविधिका बारेमा अनुसन्धान गरिनुपर्ने भन्ने हिसाबबाट विभागलाई निर्देशन गरेको र विभागले केही ढाँचाबाट यसलाई कार्यवाहीको प्रक्रियामा लगिसकेको अवस्था छ भने मलेसिया सरकारसँग चाहिँ हामीले हाम्रा कम्पनीहरू चाहिँ समान हैसियतका हुन् र एक कम्पनीको अन्तर्गत अर्को कम्पनी रहने कानुनी प्रावधान नभएको श्रम सम्झौता छ। त्यो श्रम सम्झौतामा पनि सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्मेन्टले पनि स्वीकार गरिदिएको हुँदा त्यही गभर्मेन्ट स्वीकार गरिदिनुको लागि अगाडि पनि हामीले
3: पछिल्लो समय नीतिगत रूपमा अरू के सुधारहरूको प्रयास भइरहेका छन्?
2: वैदेशिक रोजगार ऐन र नियमावलीमा कुनै परिवर्तन नै हो मुख्य रूपमा होइन, सुधार के भयो भनेर हेर्छौँ तर ऐन जो इम्प्लिमेन्टेसन हुनुपर्छ हुने विषय हो हुने कानुन हो त्यसमा र नियमावली जो कार्यविधिगत कानुन हो ऐनलाई चाहिँ व्यावहारिक रूपमा रूपान्तरण गर्छ त्यो कानुनमा स्पष्ट रूपमा सुधार भएन भने नीतिगत रूपमा सामान्य अरू प्रकृतिका सुधारहरू चाहिँ इम्प्लिमेन्टेसनमा आउँदैनन्। त्यसले गर्दा सुधारको सबै छाया चाहिँ नबिग्रिन सक्छ। तथापि अरू प्रकृतिका सुधारहरू भएका छन्, जस्तै गुनासो किन्ने संयन्त्रकै सन्दर्भमा पनि विभागहरूलाई विरुद्ध प्रतियोगिता छन् कि त्यो सफ्टवेयर बनाएर अहिले त मुद्दाभर्ता पनि त्यही प्रणाली मार्फत भइआएको छ। अहिले विभागको कहिले चाहिँ श्रम सूचीको काम मात्रै फेसलेस थियो भने अहिले चाहिँ मुद्दा देखि लिएर अब त्यो फारमलाई पनि त्यसलाई सिस्टम अपडेट गरेर त्यसलाई पनि अनलाइन रोक्ने भइकन अरू केही चाहिँ अध्ययनको क्रममा छ सुधारहरू भएका छन्। तिनको पनि सब्जीमा सहमति त्यो संशोधनको प्रयासमा छ। सब्जीमा सहमतिको लागि सङ्घीय मन्त्रालय गइसकेको अवस्था छ भने पेस गर्नुपर्ने नियमावलीको एउटा रूपरेखा पनि लगभग भइसकेको।
0: उहाँ हुनुहुन्थ्यो युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्य। नेपाल दर्पणमा खबरकै सिलसिला यस वर्षको तिज सुरु भएको छ। तिजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयका दिन आज व्रतालु महिलाहरूले शक्ति प्राप्तिका लागि दुधबाट बनेका शुद्ध तथा आडी र परिकार दरका रूपमा खाँदैछन्। पौराणिक मान्यताअनुसार हिमालय पुत्री पार्वतीले निराहार व्रतवसी महादेवलाई पतिका रूपमा प्राप्त गरेको स्मरणमा यो पर्व मनाउने गरिन्छ। तर पछिल्ला वर्षहरूमा एक महिना अघिदेखि नै दर खाने, गरगहना र पोसाक प्रदर्शन गर्ने जस्ता थडक थडक बढेकोमा धर्मशास्त्री र समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकाय र नागरिक समाजलाई संस्कृति जोगाउन र विकृति रोक्न उनीहरूले आग्रह गरेका छन्। आर्थिक अर्कातिर यस पटकको तिज विपदको पीडाका कारण खल्लो बनेको छ। रसुवाको भोटेपछि बाढीका कारण ठुलो मानवीय र भौतिक क्षति भएपछि नुवाकोट धादिङ लगायत देशभर शोकको छाया परेको छ। आफन्त गुमाएका र विस्थापित बनेका परिवारका लागि यस वर्षको तिज उल्लासभन्दा पनि सहानुभूति र सहयोगको अपेक्षा गर्ने माध्यम बनेको छ। यसैबीच भोलि तृतीयाका दिन पशुपतिनाथ मन्दिरमा पूजा आजाका लागि आउने भक्तजनको सुविधाका लागि ध्यानमा राख्दै बिहान 3 बजेदेखि नै चारै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि 5 लाइन, कडा सुरक्षा व्यवस्था र सिफल चौरी, वनकाली तथा तिलगङ्गा लगायतका ठाउँमा पार्किङको प्रबन्ध मिलाइएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वर्षाको बेला गरिएको पूर्व तयारीले भन्जनको क्षति रोकथाम गर्छ।
4: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: दुर्गाको मेची बसिन्को महाकाली।

0: विभाग को एकमात्र डीटीएफ सेवा जिसमें स्टेशन खुशी कनेक्शन। कृषि मंत्रालय नार्क सिंगर।
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 पिल्लरी फाटमा जङ्गली हात्तीको पठानले 2 घर भत्काएको छ। जङ्गली हात्तीको पठानले सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जत्रेलले जानकारी दिनुभयो। हात्तीको पठान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो। हात्ती बस्ती नै कसेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढाएको बताउनुभयो।
2: राजसेनापति अशोक राजदेल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क सचिव सेना निर्देशनालयले जनाएको छ। राजसेनापति सिकदेल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङ सन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो अर्को 3 गते सूर्य प्रस्थान गर्नुहुन्छ।
3: सन् 2027 घोषणा हुने 900 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो। अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री नरेन्द्र शाहले नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको फ्रान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरिसकेको छ।
2: नेपाल चीन उत्तरी कोरला नाका लोमाथाङका 4 निचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राशि सङ्कलन भएको छ। रसुवाको भोटेको सीमा भरौ 10 बाढीबाट नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको परिखानी बढेको छ। भन्सार प्रमुख विदुर सुरालका अनुसार रसुवागढी नाका, कसलगढी केरुङ नाका र सिन्धुपाल्चोको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 रुपियाँ राशि सङ्कलन गरेको छ। गएको भदौ 22 मुस्ताङ भन्सारबाट दैनिक औसत 30 हाराहारीमा राशि सङ्कलन हुने गरेको प्रमुख सुधारले जानकारी दिनुभयो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसङ्ख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्त्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। यस्तै चिनिया राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यलाई 5 महत्त्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ। उहाँले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै सतत विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। रुसी राष्ट्रपति भ्लादिमिर पुतिन र इरानी राष्ट्रपति मसुद पेजिस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच हिजोदेखि सुरु भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ। यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ। ब्रिक्स सन् 2009 स्थापना भएको समूह हो। सुरुमा ब्राजिल, रुस, भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो। पछिल्लो विस्तारसँगै इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायत देश पनि समूहमा जोडिएका छन्।
2: नेपाल दर्पणमा अब खेल खबर। जापानको आइसी नायोगामा आउँदो असोज 3 18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदको लागि नेपाल क्रिकेटको टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले आज जितेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा जितेन्द्र सिंहसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आशिष शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्का वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष 2 पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछ।
3: र 10 संस्करणको एसिसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलङ्का खेल्दैछन्। फाइनल खेल UAE को दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समयअनुसार राति 8:15 सुरु हुनेछ। श्रीलङ्का सावेक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलङ्काले उपाधि जितेको थियो। भारत र श्रीलङ्का अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलङ्का बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलङ्का 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 फाइनल पुगेको श्रीलङ्काले सन् 2024 उपाधि जितेको छ। यस्तै बङ्गलादेशले सन् 2018 उपाधि जितेको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: धादिङको कृष्णभीर सडक खुल्यो। तत्कालका लागि ग्यास, बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोसीमा बाढी आएको 1900 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास जारी। बाढी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाडा दिने।
2: MCC अन्तर्गत 18 सीमापार प्रसारण लाइनको निर्माण कार्य सकियो। शिलान्यास गरेको 9 काम पुरा।
3: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
2: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन। विश्व अर्थतन्त्र र भू राजनीतिक तनावबीच सहकार्यको खोजी।
3: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा। महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विश्वसँगै हामी महेश देवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
5: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
6: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
5: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनारसम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
6: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
5: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा।
6: लग्जरी, प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550 77169।

0: जसले सम्बन्ध गाँस्छ ज्ञान मसला
1: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
2: माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
3: मोनिकाजी सुन्नुहोस् त
4: हजुर सर
3: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो कुनै कम्प्लेन नहोस्
4: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर तपाईँ ढुक्क हुनुहोस्
5: विशेषताहरू सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना लग्जरियस बेडरुम स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल किड्स स्विमिङ पुल नारायणी बीच क्याम्प सिटर बाथरुम भिआइपी मिटिङ रुम फेमिली ग्यादरिङ रुम टेरेस रेस्टुरेन्ट मिटिङ हल कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस् अशोका रिसोर्ट भरतपुर 29 दासडुङ्गा चितवन सम्पर्क नम्बर 97453 88819 98132 52214

0: माया त लास्टै गरे हो, तर रिमाल धोका चाहिँ दिएकै हो यार उसले।
1: त्यो त हो यार, अब चाहेको कुरा सबै पाइन्छ भन्ने कहाँ छ र? उसको पनि त केही बाध्यता हुनसक्छ। ए सानो मन नगर, छोड्दे हिँड्छौ, अब बेलुका भेट भइहाल्छ, उतै जति गुनासो पोख्यो उतै पोखाउँला। हिँड बेटा,
2: कति भिडियो खिचिरा

0: Synergy FM 91.6 MHz.
1: हेरिमाल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
2: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्स भित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
1: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
3: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98457735, प्रोप्राइटर रत्नलाल गोतामे।
4: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
5: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
4: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
5: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
4: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
5: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785955 98550 77169।
6: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
7: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
6: हो र, कहाँबाट नि?
7: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
6: के सिकाउँछ त त्यहाँ?
7: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
6: असाध्यै राम्रो रहेछ, तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
7: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
6: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
7: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
6: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550 33338, 97055 33338 र 97055 33349। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
8: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
9: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
10: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0656951174, मोबाइल 98550 50934।
11: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथ रोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर, हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते दुई दिने स्वास्थ्य शिविरका विशेषताहरू।
7: टिकटको पैसा लाग्ने छैन,
11: औषधिमा 15% छुट,
7: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
11: रगत दिशा पेसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट।
3: पायल्स र फिस्टुलाको क्षार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ।
11: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
3: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ चितवन। सम्पर्क नम्बर 9849181130, 9811883140।
8: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
9: पहिला मलाई विश्वास लाग्थेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
10: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 9855509034।
3: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल,
11: अस्ट्रेलिया, UK, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
3: Certified counselors,
11: IELTS, PT and Duolingo preparation,
3: no service charge, साथै उत्कृष्ट visa success rate भएको
11: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
3: फोन 0565900019।
11: ACC छ त विश्वास।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी FM 91.6 चितवनको आवाज।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509034।
5: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
6: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
7: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
6: वातानुकूलित हल र डिलक्स रूम,
7: हात्ती ढुङ्गा तथा जीप सफारी,
6: स्विमिङ पुल,
7: थारू सांस्कृतिक नृत्य,
6: अर्गानिक खाना र नास्ता,
7: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
6: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
5: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564456, मोबाइल 98024939321।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951174, मोबाइल 98550509034।
9: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
10: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
9: हो र, कहाँबाट नि?
10: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
9: के सिकाउँछ त त्यहाँ?
10: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
9: असाध्यै राम्रो रहेछ, तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
10: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
9: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
10: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
9: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550033338, 97055333338 र 97055333339। सिप सिकौ, सफल बनाऊ।
11: जय माता मौला काली।
12: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: अहिले 7 बजेको छ।
2: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अफ फ्रेश बेकरी इन टाउन साथै
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
4: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
4: हो र, कहाँबाट नि?
5: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
4: के सिकाउँछ त त्यहाँ?
5: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
4: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
5: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
4: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
5: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
4: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर। फोन 98-550-33-338, 97-055-33-338 र 97-055-33-39। सिप सिकौ, सफल बनाऊ।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 056 59 0019।
2: ACC छ त विश्वास छ।

0: ya.
1: Extreme energy drink.
2: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु, फोन 9847528156।
3: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
4: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
3: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
4: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
3: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
4: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
6: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 9855505934,

0: Synergy FM 91.6 MHz.
1: हेरी माल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जोन त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्ट के बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
2: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि केही सिलाएको, अनि अहिले रोहनले पनि केही सिलाएको त हो नि।
1: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
3: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ़। मोबाइल नम्बर 98457 75535, प्रोप्राइटर रत्नलाल गोतामे।
4: शरीर खुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बस्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाको नगरौँ।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्नीचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौ वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन

0: میکای لپانیه
1: اکستریم انرژی درینک.
2: ओहो ल ल ल ल क्यामेराम्यान खसेछ हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
3: पर्ख दीपक
2: किन
3: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौँदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
2: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
4: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयु सेवा उपलब्ध गराइन्छ
5: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817 056-493-211 056-493-401 र 056-493-514 मोबाइल नम्बर 9844-20-96-31
6: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज
7: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा
8: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
7: वातानुकूलित हल र डिलक्स रुम
8: हात्ती ढुङ्गा तथा जीप सफारी
7: स्विमिङ पुल
8: थारू सांस्कृतिक नृत्य
7: अर्गानिक खाना र नास्ता
8: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
7: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
6: सम्पर्क सिसई पार्क भिलेज रत्नगर 9 चितवन नारायणगढ हुँदै टिकोरी जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 056-562-456 मोबाइल 9804-2439-321
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
10: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अफ्रेश बेकरी इन टाउन साथै
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
12: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
13: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
12: हो र कहाँबाट नि
13: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
12: के सिकाउँछ त त्यहाँ
13: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
12: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
13: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
12: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
13: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
12: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोठी भरतपुर फोन 9855-33-338 97-55-33-338 र 97-55-33-39 सिप सिकौँ सफल बनाऊ

0: toilet pony, yeah. Extreme energy drink.
1: शरीर खुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ, पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरौँ.
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो. होइन गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ.
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन. फोन 0656951174. मोबाइल 98550509 34.
4: जय माता मौला काली. काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका.
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले.
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर.
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली.
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली.
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली. मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर.

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होपलाइन 01-597-06-11
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 98-457-28-156 98-513-15-504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन
3: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
4: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट
3: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
4: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
3: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
4: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554-94-333-493-555
3: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज

0: हे रिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जोन त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
1: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सहयोग मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
0: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
2: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ़। मोबाइल नम्बर 98457735, प्रोप्राइटर रत्नलाल गोतामे।
3: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
4: पर्ख दीपक,
3: किन
4: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
3: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
5: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
6: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 9844-20-96-31।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्नीचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 98-457-28-156 98-513-15-504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन
3: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज
4: प्राकृतिक सौन्दर्यसँगै आनन्ददायी बसाई अनि परिकारको मज्जा सिसई पार्कमा
5: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
4: वातानुकूलित हल र डिलक्स रुम
5: हात्ती ढुङ्गा तथा जीप सफारी
4: स्विमिङ पुल
5: थारू सांस्कृतिक नृत्य
4: अर्गानिक खाना र नास्ता
5: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
4: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
3: सम्पर्क सिसई पार्क भिलेज रत्नगर 9 चितवन नारायणगढ हुँदै टिकोली जङ्गल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिणतर्फ फोन 056-562-456 मोबाइल 98-024-9931
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
7: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन साथै
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
9: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
10: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
9: हो र कहाँबाट नि
10: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
9: के सिकाउँछ त त्यहाँ
10: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
9: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
10: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
9: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
10: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
9: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 98-550-33-338 97-055-33-338 र 97-055-33-39 सिप सिकौँ सफल बनाऊ

0: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
1: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
0: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
1: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ
0: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
1: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943334955
0: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
2: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसै पार्क भिलेज
1: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसै पार्कमा
3: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
1: वातानुकूलित हल र डिलक्स रुम
3: हात्ती ढुङ्गा तथा जीप सफारी
1: स्विमिङ पुल
3: थारू सांस्कृतिक नृत्य
1: अर्गानिक खाना र नास्ता
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
1: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
2: सम्पर्क सिसे पार्क भिलेज रत्नगर 9 चितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 0656564656 मोबाइल 9804239321
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
5: अस्ट्रेलिया युके USA न्युजिल्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल
1: Certified counselors,
5: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
5: सन्त कोमल बिल्डिंग सही चोक नारायणगढ.
1: Phone 056-590019.
5: ACC छ त विश्वास.
6: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त. तिमी त निकै बिजी छौ नि.
7: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु.
6: हो र कहाँबाट नि
7: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
6: के सिकाउँछ त त्यहाँ
7: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
6: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
7: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
6: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
7: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
6: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 9855533338 9705533338 र 9705533349 सिप सिकौँ सफल बनाऊ
8: शरीर खुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98555504934,

वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होपलाइन 01 597 0611।

विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न

0: गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस् जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाको नगरौँ।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसनाङ गाइडको भन्नुमा 10 सिताउजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
4: सि बाबु म बेसरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेको छु नि। म
4: सुमै सुझाएको रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर उहाँ भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556595174, मोबाइल 98555509034,

0: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
1: अस्ट्रेलिया युके युएसए न्यूजील्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल
0: सर्टिफाइड काउन्सलर्स
1: IELTS, PT and Duolingo preparation.
0: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
1: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ.
0: फोन 056-590019.
1: एसीसी छ त विश्वास.
2: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो. अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय ऱ्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई. यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्. हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई. सोफा हब चितवन, भरतपुर 4 लङ्खु. फोन 98457-28156.
3: जय माता मौला काली. काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका.
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले.
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर.
4: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली.
3: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली.
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर.
5: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त. तिमी त निकै बिजी छौ नि.
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु.
5: हो र, कहाँबाट नि?
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा. एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त.
5: के सिकाउँछ त त्यहाँ?
6: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ. साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ.
5: असाध्यै राम्रो रहेछ. तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
6: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ.
5: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि.
6: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ.
5: म पनि जोइन गर्छु अब त. काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर. फोन 98550-33338, 97055-33338 र 97055-33349. सिप सिकौँ, सफल बनाऊ.

0: टाइम चेक, अहिले 11 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: टाइम चेक, टाइम चेक। अहिले 4 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: अहिले 5 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अफ फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू, उदय र अस्तको निरन्तर गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, अनि सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति निर्मल छन्। प्रिय सज्जन, लाग्दछ प्रकृतिको यो दिव्यताका बीचमा बसेर तपाईँ पनि जीवनका दुःख अप्ठ्यारा र जटिलताहरूका बीचमा पनि निरन्तर आशावादी बन्दै जीवनयात्राको क्रममा अघि बढिरहनु भएको छ। प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँका घरद्वार घर आँगनीहरूमा सत्सङ्ग गर्न उपस्थित भएका छौँ हामी कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म लक्ष्मण भण्डारी तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, यो चराचर प्रकृति जगत, मनुष्य किट पतङ्ग आदि इत्यादिलाई गर्ने प्रेम र भगवानलाई गर्ने प्रेम के अलग अलग विषय हुन्, अलग अलग कुरा हुन्? आउनुहोस् आज जीवन गङ्गामा यही सन्दर्भमा, यही विषयमा सत्सङ्ग गरौँ, चिन्तन मनन गरौँ। हामीले यस अघिको एउटा श्रृङ्खलामा चर्चा गरेका थियौँ, एकजना घर परिवारबाट दिक्क भएको घर परिवारलाई घृणा व्यक्त गर्दै एकजना सन्तसँग गएर मलाई भगवानको प्रिय बनाइदिनुहोस्, भगवानलाई प्रेम गर्ने कला सिकाइदिनुहोस् भनेर भनेको जुन सन्दर्भ थियो हामीले चर्चा गरेका थियौँ। त्यतिखेर ती सन्तले भनेका थिए, बाबु, भगवानलाई गर्ने प्रेम र तिम्रो घर परिवारका सदस्यलाई तिमीले गर्ने प्रेम फरक कुरा होइनन्। यदि तिमीले परमात्मालाई प्रेम गर्न चाहन्छौ भने सबैभन्दा पहिले परिवारका सदस्यहरूलाई प्रेम गर, समाजका सदस्यहरूलाई प्रेम गर, संसारलाई प्रेम गर, घृणा नगर। किनकि घृणा चाहे जोसुकैलाई गरे पनि तिमीले त्यो परमात्मालाई नै गरेको ठहरिनेछ। ती सन्तले, जसको नाम आनन्द बाबा थियो, आनन्द बाबाले निकै गहिरा कुराहरू उनलाई सुनाएका थिए, उनलाई बताएका थिए। आनन्द बाबाले भनेका थिए ती गृहस्थलाई कि हेर बाबु, प्रेम मानिस र भगवानका लागि छुट्टा छुट्टै विषय होइनन्। अनि उसले बल्ल पहिलोपटक त्यो ब्रह्म ज्ञान प्राप्त गर्यो, प्रेमलाई विभेद गर्नु हुँदो रहेनछ, प्रेम आफैमा दैवी शक्ति रहेछ। यसको दिव्यता वर्णनातीत छ। प्रिय सज्जन, प्रेमको दिव्यता वर्णनातीत छ। यो अजर छ, अमर छ, शाश्वत छ, सनातन र कालजयी छ। किनकि प्रेम विशुद्ध परमार्थमा आधारित हुन्छ, कल्याणमा त्यागमा आधारित हुन्छ। प्रेम भन्नु नै समर्पणको नाम हो, दिनु मात्रै प्रेमको धर्म हो। अपेक्षा हुँदैन प्रेममा। प्रिय सज्जन, त्यसो भएका हुनाले प्रेमले मूर्खहरू पनि साधु बन्न बाध्य हुन्छन्। प्रेम नै विजयको एकमात्र स्रोत हो। तर प्रेम आसक्ति बन्नु हुँदैन, किनकि प्रेम आसक्ति होइन। प्रिय सज्जन, कसैलाई घृणा गरेर कसैलाई प्रेम गर्न सकिँदैन। घृणा सँगसँगै हामीले प्रेमको मूललाई समाप्त गर्ने काम गरेका हुन्छौँ, प्रेमको मूललाई धुमिल बनाउने कोसिस गरेका हुन्छौँ। यदि हामीभित्र प्रेम घटित भयो भने हामी सबैका साझा बन्दछौँ, सबैका प्रिय बन्दछौँ। कुनै पनि देश,
कुनै पनि काल, कुनै पनि परिवेश र परिस्थितिले हामीलाई रोक्न सक्दैनन्, छेक्न सक्दैनन्। यदि सबैप्रति हामी प्रेमपूर्ण बन्न सक्यौँ भने त्यतिखेर धरतीका कुना काप्चाले पनि हाम्रो प्रेमको शीतलता, प्रेमको दिव्यता महसुस गर्न सक्दछन्। आकाशको सूर्योदय सबैको साझा हो। प्रेम पनि त्यसैले शाश्वत हुन्छ अनि सार्वभौम हुन्छ। संसारलाई घृणा गरेर भगवानलाई रिझाउन कहिल्यै पनि सकिँदैन। भगवान त्यतिखेर रिझिनुहुन्छ जतिखेर हामीले भगवानले बनाएका साराका सारा सिर्जनाहरूलाई पनि प्रेम गर्न सक्नेछौँ। घृणाको जुन मूल छ त्यसलाई बन्द गर्न सक्नेछौँ। प्रिय सज्जन, हामी मात्रै स्वार्थी छौँ, भगवान तपाईँ हामी जस्तै स्वार्थी कहाँ छन् र? कसैको कुरा काटेर तपाईँ हामीले कसैलाई प्रसन्न बनाउन सकौँला? कुनै एकजना व्यक्तिलाई खुसी पार्न उसलाई मन नपर्ने अर्को व्यक्तिलाई गाली गर्न सकौँला? तर परमेश्वरलाई सक्दैनौँ। परमेश्वर हाम्रो त्यस्तो मुलाहिजाले, चाकरी चाप्लुसले न खुसी हुनुहुन्छ, न त हामीले गाली गर्दैमा उहाँ दुःखी नै हुनुहुन्छ। कसैलाई प्रेम गर्नु भनेको कसैलाई घृणा गर्नु होइन। पहिलो पार्टी छोडेर दोस्रो पार्टीमा लाग्नेले पहिलो पार्टीलाई सत्तो सराप गरे जस्तो भगवानको सन्दर्भमा त्यस्तो हुँदैन। हामीले गर्ने प्रेम यसैले प्रेम होइन। हामीले आजभोलि प्रेम गरेका छैनौँ, माया गरेका छौँ, प्रेमको नाटक गरेका छौँ। हाम्रो स्वार्थ र व्यक्तिगत लाभ हानिका सापेक्षमा हामीले प्रेमको फगत अभिनय गरिरहेका छौँ। प्रिय सज्जन, बगैँचामा फुलेका फुलहरूको सुवास कुनै एकजना व्यक्तिका लागि मात्रै होइन, सबैका लागि हो। फुल मुस्कुराउँदा कसैप्रति रिसाइरहेको हुँदैन। हामी खुसी हुँदा कसैसँग दुःखी भइरहेका पनि हुन सक्दछौँ, तर फुलको मुस्कान सबैप्रति समान हुन्छ। कसैप्रति अति धेरै खुसी भएर अथवा कसैप्रति रिसाएर दुःखी भएर ऊ मुस्कुराएको हुँदैन। निस्वार्थ, निष्प्रवाह, निष्प्रयोजन ऊ मुस्कुराइरहेको हुन्छ। हामीले कसैलाई माया गरिरहँदा, कसैलाई स्नेह गरिरहँदा, कसैप्रति आसक्त भइरहँदा, कसैप्रति गहिरो घृणा व्यक्त गरिरहेका पनि हुन्छौँ। यसो गर्नु प्रेमको गम्भीर अपमान हो। त्यसैले त आज हामीले गर्ने प्रेम एकतर्फी छ, हामीले गर्ने माया स्वार्थ प्रेरित छ। प्रिय सज्जन, कुनै पनि आमाले कान्छो छोरोलाई प्रेम गरिरहँदा जेठो छोरोलाई घृणा गरिरहेकी हुँदिनन्। यदि त्यसो गर्छिन् भने तिनले आफ्नो आमाको धर्मलाई अक्षरशः आत्मसात गरिरहेकी छैनन् भनेर बुझ्न सकिन्छ। आमाको यस्तो किसिमको स्नेह नै स्नेह हो, अर्थात् सबैलाई बराबर स्नेह, सबैलाई बराबर प्रेम। घर छोडेर मात्रै मुक्ति हुनेवाला छैन। प्रिय सज्जन, घरका सदस्यलाई गाली गरेर परमात्मालाई प्रेम गर्नुको कुनै अर्थ छैन। हाम्रो आध्यात्मिक यात्रा पनि संसारलाई गाली गरेर सुरु भएको देखिन्छ आजभोलि। यो अध्यात्मको नाममा कलङ्क हो। अध्यात्मले त कसैलाई पनि गाली गर्दैन। प्रिय सज्जन, सच्चा अध्यात्मले न पैसालाई घृणा गर्छ, न धन सम्पत्तिलाई घृणा गर्छ, न परिवारलाई घृणा गर्छ, न त समाजलाई नै घृणा गर्छ। अध्यात्म मात्रै यस्तो दर्शन हो जहाँ सबै सहभागी हुन सक्दछन्, सबै सम्मानित हुन सक्दछन् र सबै सन्तुष्ट हुन सक्दछन्। हामीलाई अध्यात्मको उल्टो अर्थ घोकाइएको छ। हामीले घोकेको अध्यात्मको अर्थ के छ त भन्दा, संसारलाई जति सक्दो घृणा गर्नु नै अध्यात्म हो। जति गाली गर्न सक्यो संसारलाई, सांसारिक मानिसहरूलाई, पारिवारिक मानिसहरूलाई, त्यति नै हामी बढी आध्यात्मिक हुन्छौँ भन्ने यो व्यर्थको बुझाइ भइरहेको छ। प्रजातान्त्रिकहरूलाई, पुँजीवादीहरूलाई जति धेरै गाली गर्न सक्यो त्यति क्रान्तिकारी कम्युनिस्ट बन्न सकिन्छ भन्ने भ्रम जस्तै हो यो। प्रिय सज्जन, यो गतिशील बुझाइ होइन, यो आध्यात्मिक जडसूत्रवाद हो। यसैलाई आध्यात्मिक जडसूत्रवाद भनिन्छ।
अध्यात्मको मात्रै कुरा होइन प्रिय सज्जन, हामीले धर्म, ईश्वर, मानवीय मूल्य, मर्यादा, नियम कानुन, अध्यात्म आदिको घृणा गर्नु नै भौतिकवाद हो भन्ने बुझेका छौँ। त्यो पनि गतिशील भौतिकवाद होइन, गतिशील भौतिकवादले सबैलाई सम्मान गर्छ, ईश्वरलाई गाली गर्दैन भौतिकवादले, मानवीय मूल्यलाई गाली गर्दैन, देशमा चलेका धर्म, संस्कृति, नियम कानुन आदि इत्यादिलाई घृणा गर्दैनन्। प्रिय सज्जन, गतिशील अध्यात्मवाद र गतिशील भौतिकवाद दुवै एकअर्काका परिपूरक हुन्। गतिशील भौतिकवाद अध्यात्मलाई लिएर हिँडिरहेको हुन्छ भने गतिशील अध्यात्मवाद भौतिक संसारलाई लिएर हिँडिरहेको हुन्छ। भगवान प्राप्तिको यात्रा संसार बाहिरबाट सुरु हुने यात्रा होइन, संसारलाई टेकेर सुरु हुने यात्रा हो। प्रिय सज्जन, भक्तिको सिन्धुमा पौडनु छ तर सांसारिक प्रेमको बिन्दुबाट त्यसलाई आरम्भ गर्नु छ। वरपरको प्रकृति, परिवेश, घर परिवार, समाज, देश आदि इत्यादि नभएका भए हामीले भगवानलाई पनि जान्न सक्ने थिएनौँ। हो, अवश्य पनि भगवत प्राप्ति नै जीवनको सर्वोच्च प्राप्ति हो, तर यसबारे सिकाउने, भगवानका बारेमा बुझाउने, जानकारी दिने हाम्रो परिवारका सदस्यहरू हुन्, समाज हो अनि सम्पत्ति हो। यसैले समाज, परिवारका सदस्य र सम्पत्तिलाई घृणा गर्नुको कुनै औचित्य हुँदैन। हाम्रो अगाडि प्रेमको भिक्षा मागेर बसेका थुप्रै थुप्रै हातहरू छन्। हाम्रो आँखा अगाडि फैलाइएका ती सबै हातहरूले हाम्रो साथ खोजिरहेका छन्। ती सबै सबै हातहरू परमात्माका साना हातहरू हुन्। ती हातमा साथ दिएर नै हामी भगवानका भक्त बन्ने यात्रामा सहभागी बन्न सक्दछौँ। हामीलाई कसैले त्यसै घृणा गर्दैन। हामी अकर्मण्य बन्दै जाँदा सबैको हेला हाँसोको पात्र बन्नुपर्ने अवस्था आउन सक्छ। हामीले एउटा दृष्टान्त सुनेका थियौँ, यसअघि चर्चा गरेका थियौँ कि परिवारमा केही काम नगर्ने, केवल गफ मात्रै गर्ने, कुनै आर्जन नभएको, प्राप्ति नगरेको व्यक्तिलाई उसका परिवारका सदस्यले घृणा गरेका थिए र उसले तिनै घृणालाई पचाउन नसकेर ईश्वरको शरणमा पुगेको थियो। अर्थात् म मेरा परिवारका सदस्यलाई प्रेम गर्दिनँ, मैले केवल ईश्वरलाई प्रेम गर्छु भनेको थियो। प्रिय सज्जन, हामी गतिशील र श्रमशील हुन छोड्न हुँदैन। अल्छी गरे सबैले हेप्छन्, यो कुरा साँचो हो। अल्छीलाई भगवानले पनि क्षमा गर्न सक्दैनन्। आफ्नो आलस्यका कारण गुमेको प्रतिष्ठालाई आधार बनाएर घर परिवार र संसारलाई दोष दिएर भगवानको प्रिय बन्न खोज्नु बेइमानी हो। त्यसैले सबैलाई प्रेम गरौँ, हामी स्वयंलाई पनि खोजौँ, जानौँ हामी भित्रै आनन्द छ, हामी भित्रै वैभव छ, सम्पत्ति छ। कस्तुरीले आफ्नै सुगन्ध बिर्सिए जस्तै हामीले आफै भित्रको आनन्द खोजिरहेका छौँ, आफै भित्रका परमेश्वरलाई बिर्सिरहेका छौँ, स्वयंभित्रका भगवानको पूजा गरौँ। घर परिवारका प्रत्येक सदस्यभित्र लुकेका परमेश्वरलाई प्रेम गरौँ। यदि हामी सच्चा ईश्वरवादी हौँ भने समाजका प्रत्येक सदस्यभित्र बसेका ईश्वरलाई प्रेम गरौँ। यही नै ईश्वरप्रतिको भक्ति हो। घर छोड्नु कुनै पनि हालतमा धर्म होइन, बरु असल व्यक्तिले घरलाई नै तीर्थ बनाइदिन्छ, घरलाई नै मन्दिर बनाइदिन्छ। हामीले पनि हामी आफैलाई तीर्थ बनाउनु छ। प्रिय सज्जन, हामी भित्र पनि देवता छन्। गौतम बुद्धकै कारण आज पनि लुम्बिनीको दर्शन गर्न मानिसहरू आएका छन्, किनकि गौतम बुद्धले लुम्बिनीलाई तीर्थ बनाइदिए। न रत्नम अन्विष्यति मृगेति हि तत्, रत्नले कसैलाई खोज्दैन, बरु रत्नलाई नै खोजिन्छ। यदि हामीले साधना गर्न सक्यौँ भने र सक्यौँ भने मिहिनेत र अखण्ड श्रम गर्न, हामीले पनि बनाउन सक्दछौँ जनक र बुद्धले जस्तै आफ्नै गाउँहरूलाई, जनकपुर र लुम्बिनी जस्तै पवित्र र दर्शनीय, जहाँ आज पनि ठुलो सङ्ख्यामा संसारको एउटा कुनादेखि अर्को कुनासम्मका मान्छे दर्शन गर्न आउने गरेका छन्। हिजो बुद्धले जुन किसिमको साधना गरे, तपस्या गरे, त्यही तपस्याको प्रतापले आजसम्म लुम्बिनी तीर्थ बनेको छ र बनिरहनेछ युगौँ युगसम्म। हामी पनि किन हाम्रो जन्मभूमिलाई तीर्थ बनाउन सक्दैनौँ? प्रिय सज्जन, बुद्ध जस्तै हामी प्रत्येकले साधना, श्रम र मिहिनेत गर्ने हो भने हामी जन्मेका गाउँहरू तीर्थ बन्न सक्दछन्। हामी स्वयंभित्र प्रभुको वास छ, त्यसैले हामीले धारण गरेको शरीरलाई हामीले दर्शनीय बनाउन किन सक्दैनौँ? अवश्य सक्दछौँ। भगवान खोज्न बाहिर होइन, स्वयंभित्र प्रवेश गर्नु छ। जसरी जनक, सीता,
शिव र बुद्धले आफू आफ्नो गाउँ र आफ्नो देशलाई दर्शनीय बनाए, पवित्र बनाए, निर्मल बनाए। हामीले पनि त्यसरी नै हामी स्वयं समाज र देशलाई दर्शनीय बनाउनु छ, पवित्र र निर्मल बनाउनु छ। तर स्वयं समाज र देशबाट भागेर होइन, परिवार र समाजलाई घृणा गरेर होइन, स्वयं परिवार अनि देशलाई प्रेम गरेर, स्नेह गरेर। प्रिय सज्जन, यसरी नै हामी प्रेमबाट भक्तिको यात्रा गर्न सक्छौँ, संसारबाट शाश्वतको यात्रा गर्न सक्छौँ र परिवारबाट प्रभुको यात्रा गर्न सक्दछौँ। सायद यही नै गतिशील अध्यात्म हो र यसरी नै गाउँलाई तीर्थ बनाउन सकिँदो रहेछ। हवस् त प्रिय सज्जन, आजका लागि कार्यक्रम जीवन गङ्गाको समय यही समाप्त हुन्छ। अर्को श्रृङ्खलामा फेरि हामी भेटिनेछौँ र नयाँ सन्दर्भमाथि चिन्तन मनन गर्नेछौँ। तबसम्मका लागि म लक्ष्मण भण्डारी बिदा भए, बिदा दिनुहोस्, नमस्ते।

0: हेरी माल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो। भने जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्ट के बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
1: ल तलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्स भित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
0: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
2: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 9845577535। प्रोप्राइटर रत्नलाल गोतामे।
3: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
4: पर्ख दीपक,
3: किन
4: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
3: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
5: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
6: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 9844-20-96-31।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
8: सोफा हब चितवन,
9: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
8: खरिद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
9: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
8: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा,
9: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
8: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
9: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
8: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
9: सम्पर्क, भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847-28-156, 9853-15504।
8: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
10: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा,
11: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी, टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
11: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि रहेको छ।
10: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
11: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 054-494-333-493-555।
10: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।

0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गएको भन्नुभयो 10 सिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: सी बाबु म बेसरी खुसी, म त अहिले
3: अब त म त बचेँ भने छ नि। म
5: सुमै सुधारे रामराजीपुर कल्याणपुर भन्छ न तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ

0: नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656 95 1 74, मोबाइल 98 5 50 50 9 34।